0: आने की खातिर मजकूरा बिल में कहा गया है कि हर रियासती सरकार और मरकज के जर इंतजाम इलाके की इंतजामिया रोजाना की बुनियाद पर मुकदमे की कार्रवाई के लिए खसूसी फास्ट ट्रैक अदालतें कायम करेंगी। इसमें यह भी कहा गया है कि थाने में मुतल्लिका जानकारी कलमबंद किए जाने के 2 महीने के अंदर अंदर इन मामलात की तहकीकात मुकम्मल की जानी चाहिए, जबकि मुकदमे की कार्रवाई फर्द जुर्म दाखिल किए जाने के 3 महीने के अंदर अंदर मुकम्मल करना होगी। ये बिल पेश करते हुए मरकजी वजीर डॉक्टर जितेंद्र सिंह ने कहा कि नए बिल में तलबा और मुल्क के नौजवानों की बहबूद के तहफ्फुज के तई सरकार के पुख्ता अहद का इरादा किया गया है। बहस में हिस्सा लेते हुए कांग्रेस के गौरव गोगोई ने सरकार पर इल्जाम लगाया कि वो तालीम के शोबे के ताल्लुक से संजीदा नहीं है और वो हकीकी इस्लाहात नहीं लाना चाहती। बीजेपी की मेंबर पार्लियामेंट बांसुरी स्वराज ने मजकूरा बिल को एक बड़ी तब्दीली लाने वाला कदम करार दिया और कहा कि मुनसिफाना और शफाफ इम्तिहानात को यकीनी बनाने के लिए इस तरह का बिल वक्त का तकाजा है। समाजवादी पार्टी के मेंबर पार्लियामेंट अखिलेश यादव ने मुख्तलिफ इम्तिहानात के पर्चे लीक होने के मामले पर तशवीश का इजहार किया। जनाब यादव ने कहा कि 2024 में पब्लिक इम्तिहानात में गलत तौर तरीकों के इस्तेमाल की रोकथाम से मुतल्लिक नया एक्ट बनाए जाने के बावजूद इस साल नीट यूजी इम्तिहान का पर्चा लीक हुआ। इधर कांग्रेस की मेंबर पार्लियामेंट प्रियंका गांधी वाड्रा ने सरकार पर इल्जाम लगाया कि वो तलबा के मफादात का तहफ्फुज करने में नाकाम रही है और वो तालीमी निजाम को कमजोर कर रही है। दीगर अरकान ने भी बहस में हिस्सा लिया। इनमें एनसीपी, सीपीआईएम, YSRCP, RJD, AIMIM और श्रोमणी अकाली दल शामिल हैं। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। दिल्ली सरकार ने दिल्ली लक्ष्मी योजना को मंजूरी दे दी है, जिसका मकसद खवातीन को बाख्तियार और उनकी गुजर बसर को यकीनी बनाना है। यह फैसला कल दिल्ली सेक्रेटरियट में वजीर आला रेखा गुप्ता की सदारत में एक काबीना मीटिंग में किया गया। स्कीम के तहत अहल खवातीन को हर महीने 2500 रूपये की माली इमदाद दी जायेगी। इस स्कीम के लिए 2026-27 के बजट के लिए 5110 करोड़ रूपये मुख्तस किए गए हैं। नई दिल्ली में नामा निगारों से बात करते हुए वजीर आला रेखा गुप्ता ने कहा कि इस स्कीम के लिए रजिस्ट्रेशन पोर्टल का आगाज 1 अगस्त को किया जाएगा। उन्होंने कहा कि 21 से 60 साल की उम्र के दरमियान वाली वो खवातीन जिनके कुंबे की आमदनी 25 लाख रूपये सालाना है, इस स्कीम से फायदा उठा सकेंगी। भारतीय जनता पार्टी आज संत शिरोमणि गुरु रविदास महाराज के 650वें यौम पैदाइश के मौके पर गुरु पूर्णिमा के सिलसिले में पूरे मुल्क में श्री गुरु रविदास महाराज समरसता संकल्प अभियान का आगाज कर रही है। वाराणसी में सीर गोवर्धनपुर में संत रविदास की जय पैदाइश पर इस मुहिम का बाजाब्ता तौर पर इफ्तिताह किया जाएगा। केरलम में 14 में से 7 जिलों में कहीं कहीं मूसलाधार बारिश के इम्कान के मद्देनजर येलो अलर्ट जारी किया गया है। रियासत में तेज बारिश का सिलसिला हफ्ते के रोज तक जारी रहने का इम्कान है। रियासत में आज सुबह सवेरे से औसत बारिश हो रही है। पाकिस्तान के कब्जे वाले जम्मू कश्मीर के इलाके में सरकार की वैश्याना कार्रवाई में गुज़श्ता 2 दिन में मरने वालों की तादाद 30 तक पहुंच गई है। कई लोग जख्मी भी हुए हैं। एक मकामी ग्रुप ज्वाइंट अवामी एक्शन कमेटी के मुताबिक पाकिस्तान की फौज ने हजारों पुरअमन मुजाहिरीन पर फायरिंग की, जिससे पीर के रोज 25 अफराद मारे गए जबकि कल मजीद 5 अफराद हलाक हुए। उधर इंसानी हकूक की अलमबरदार तंजीम एमनेस्टी इंटरनेशनल ने पाकिस्तान के कब्जे वाले जम्मू कश्मीर के इलाके में पाकिस्तानी फोर्सेज की जानिब से मुजाहिरीन के खिलाफ मौलिक ताकत के इस्तेमाल की इत्तलात की आजादाना और शफाफ तहकीकात पर जोर दिया है। साथ ही उसने पाकिस्तानी हुकाम से कहा है कि खित्ते में मवासलाती खिदमात बहाल की जाएं और वहां मीडिया और आजाद मुशाहिदीन को जाने की इजाजत दी जाए। अमरीका के सेंट्रल कमांड ने कहा है कि ईरान के सिपाही पासदारान इनकलाब की फोर्सेज ने मगरबी एशिया के खित्ते में तैनात अमरीकी फोर्सेज पर अचानक हमले की कोशिश करते हुए कल रात कई बैलिस्टिक मिसाइल दागे। एक सोशल मीडिया पोस्ट पर अमरीका की मरकजी कमान ने कहा कि ईरान के सभी मिसाइलों को कामयाबी के साथ मार गिराया गया और अमरीकी फोर्सेज पूरी तरह चौकस और मुस्तैद हैं। امریکہ نے یہ دعویٰ بھی کیا کہ گزشتہ 72 گھنٹے کے دوران ایران کے پاسداران انقلاب کی فورسز نے 30 ڈرون حملے کیے. جوابی کارروائی کرتے ہوئے امریکہ کی مرکزی کمان اور سعودی عرب کی مسلح فورسز نے عراق میں یہ الزام لگاتے ہوئے حملے کیے کہ ایران کے پاسداران انقلاب کی فورسز نے ایران سے وابستہ گروپوں کو امریکی فورسز اور سعودی عرب کے توانائی کے بنیادی ڈھانچے پر حملے کرنے کو کہا ہے. امریکہ اور سعودی عرب کے لڑاکا ہوائی جہازوں نے مشرقی عراق میں کئی لاجسٹک اور اسلحہ رکھنے کے مقامات کو نشانہ بنایا. گلاسگو میں جاری 2026 کے دولت مشترکہ کھیلوں میں گرویر سنگھ بھارت کے ایسے پہلے ایتھلیٹ بن گئے ہیں جنہوں نے تاریخ رقم کی ہے. گرویر سنگھ نے مردوں کی 10,000 میٹر دوڑ میں چاندی کا تمغہ حاصل کیا. اسکاٹسون اسٹیڈیم میں اس مائنا چیمپئن کا مقام آسٹریلیا کے کائی رابنسن کے بعد رہا. 29 سالہ بھارتی ویٹ لفٹر نے کمبائن وزن 227 کلو گرام اٹھا کر بھارت کا ساتواں حصہ حاصل کر لیا. اس مقابلے میں ہرجندر نے بھی دولت مشترکہ کا لگاتار دوسرا تمغہ جیتا. انہوں نے 2022 میں برمنگھم میں کانسے کا تمغہ حاصل کیا تھا. آخر میں خاص خبریں ایک بار پھر. وزیراعظم نریندر مودی نے سرکار کے مختلف محکموں اور وزارتوں میں قریبی تال میل کے ساتھ کام کرنے پر زور دیا ہے. وزیراعظم نے اعلی عہدیداروں کے ساتھ میٹنگ میں مستقبل کے اقدامات کے ایجنڈے کا جائزہ لیا. آج لوک سبھا میں پبلک امتحانات میں غلط طور طریقوں کی روک تھام سے متعلق ترمیمی بل 2026 پر آگے بحث ہوگی. دلی سرکار نے ہر اہل خاتون کو 2,500 روپے کی ماہانہ مالی امداد فراہم کرنے کے لیے لکشمی یوجنا کو منظوری دے دی ہے. پاکستان کے قبضے والے جموں کشمیر کے علاقے میں پاکستانی فورسز کی جابرانہ کارروائی میں مرنے والوں کی تعداد گزشتہ 2 دن کے دوران بڑھ کر 30 تک پہنچ گئی ہے. مغربی ایشیا میں ایران نے امریکی فورسز کو نشانہ بناتے ہوئے کئی بیلسٹک میزائل داغے ہیں. امریکہ اور سعودی عرب کی فورسز نے عراق میں ایران سے وابستہ گروپوں کے خلاف مشترکہ کارروائی کی ہے. اور دولت مشترکہ کھیلوں میں گلویر سنگھ مردوں کی 10,000 میٹر کی دوڑ میں چاندی کا تمغہ جیتنے والے پہلے بھارتی کھلاڑی بن گئے ہیں. خواتین کے ویٹ لفٹنگ مقابلے میں ہرجندر کور نے بھی چاندی کا تمغہ حاصل کیا. اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا.
1: یہ آکاشوانی کی اردو سروس ہے. پیش ہے اقوال زرنی کا پروگرام شمع فروزہ. آج کا موضوع ہے مسلسل کوشش.
2: مسلسل کوشش، پختہ عزم اور حصول مقصد کے لیے جدوجہد مل کر انسان کی زندگی کو کامیاب و کامران بناتی ہے، جس کے لیے محنت اور صبر و استقلال کی ضرورت ہوتی ہے. لیکن بقول حکیم جالینوس، فضیلت کا خواہاں ہر شخص ہے، لیکن اس کے حصول کے لیے جدوجہد بہت کم لوگ کرتے ہیں. لیکن جو باہمت افراد مسلسل کوشش اور جدوجہد سے منزل مقصود پا لیتے ہیں، وہی سرفراز ہوتے ہیں اور دوسرے لوگ ان پر رشک کرتے ہیں. اس کاوش اور صحیح مسلسل کے لیے خود اعتمادی مرکزی حیثیت رکھتی ہے. کتنے ہی ناممکن کام وہ افراد کر دکھاتے ہیں جن میں خود اعتمادی بیدار ہو چکی ہوتی ہے. مشہور مفکر نیپولین ہل اس سلسلے میں اپنے خیالات کا اظہار کرتے ہوئے کہتا ہے، زندگی کی جدوجہد میں کوئی چیز آپ کے اطمینان کا باعث نہیں بن سکتی جب تک کہ آپ اپنے اندر خود اعتمادی پیدا نہ کریں. آپ کو یہ ذہن میں رکھنا چاہیے کہ آپ کے سوا کوئی دوسرا آپ کے لیے کامیابی نہیں لا سکتا. اس میں شک نہیں کہ اگر آپ کا نصب العین بلند ہے تو آپ کو دوسرے لوگوں کے اشتراک کی ضرورت پیش آئے گی، لیکن آپ اس وقت تک یہ اشتراک حاصل نہیں کر سکتے جب تک کہ آپ میں خود اعتمادی نہ ہو. زندگی میں کامیابی حاصل کرنے کے لیے جہاں خود اعتمادی کی ضرورت ہے، وہیں جذبات کو پرسکون رکھتے ہوئے توقعات کو بھی مختصر رکھنا لازم ہے. اس لیے کہ تمام تر ذہنی ہیجان اور احساس شکست توقعات کی بدولت پیدا ہوتا ہے. اطمینان قلب اور مسکراتا ہوا چہرہ بہت سی کامرانیوں کے دروازے ہم پر کھول دیتا ہے. ڈاکٹر مارڈن کا کہنا ہے، کامیاب و کامران ہونا چاہتے ہو تو ہر وقت مسکراتے رہنے کی اپنی عادت بنا لو. لیکن بہت کم لوگ ایسے ہیں جو کامیابی کے ان لوازم کا خیال رکھتے ہیں یا ان پر غور کرتے ہیں. اکثر ہوتا تو یوں ہے کہ اگر ایک

0: एक फनकार प्रोग्राम में आज आप महसूस हो रहे थे भूपेंद्र सिंह की गाय चंद गैर फिल्मी गजलों और गीतों से। ये आकाशवाणी की उर्दू सर्विस है। शब के 9:45 हुए हैं। अब खबरें नशे की जाएंगी।
1: शगुफ्ता यास्मीन से खबरें सुनिए। लोकसभा में पेपर लीक की रोकथाम से मुतालिक बिल मंजूर हो गया है, जिसमें सख्त जुर्माना आयद किए जाने और इम्तिहानात में गलत तौर तरीकों के इस्तेमाल की रोकथाम के लिए फास्ट ट्रैक अदालतें कायम किए जाने के इल्तजाम हैं। राज्यसभा ने वंदे मातरम को कौमी तरानी की तरह कानूनी तहफ्फुज़ फराहम करने से मुतालिक कानून मंजूर कर लिया है। इसने कौमी गीत की तौहीन को जुर्म करार दिया है। ओडिशा में सैलाब के सबब 4 अमवात और तकरीबन 4,00,000 लोगों के मुतासिर होने से सैलाब की सूरत हाल संगीन हो गई है। छत्तीसगढ़ में भी शदीद बारिश से मामूलात जिंदगी दरहम बरहम है। अक्वामे मुत्तहिदा के इंसानी हकूक से मुतालिक दफ्तर ने पाकिस्तान के जेर कब्जा जम्मू कश्मीर में मुजाहिरीन पर की गई कार्रवाई पर तशवीश का इजहार किया है। इसमें हलाक होने वालों की तादाद बढ़कर 40 हो गई है। और दौलत मुश्तरका खेलों में 9 भारतीय मुक्केबाजों ने सेमीफाइनल में पहुंचने के साथ ही मुल्क के लिए तमगे यकीनी कर लिए हैं। अब खबरें तफसील से। लोकसभा ने आज पब्लिक इम्तिहानात में गलत तौर तरीकों की रोकथाम से मुतालिक तरमीमी बिल 2026 मंजूर कर लिया। यह बिल पब्लिक इम्तिहानात में गलत तौर तरीकों की रोकथाम से मुतालिक कानून 2024 में तरमीम करेगा। इस कानून में 10 साल तक की सजा, 10 करोड़ रुपए तक के जुर्माने और कसूरवार ठहराए गए अफराद की इमलाक को जब्त किए जाने समेत मुख्तलिफ अहम इल्तजाम हैं। बिल पर बहस का जवाब देते हुए अमले, अवामी शिकायत और पेंशन के वजीर ममलिकत डॉ जितेंद्र सिंह ने कहा कि यह बिल तलबा और नौजवानों की फलाह व बहबूद के तहफ्फुज के खातिर हुकूमत के अज़्म का इयादा करता है। मरकजी वजीर दाखिला अमित शाह के खिलाफ राहुल गांधी के इल्जाम का जवाब देते हुए डॉ सिंह ने कहा कि हुकूमत ने बार बार ये वजाहत की है कि कोई गोली नहीं चली है और सिर्फ आंसू गैस का इस्तेमाल किया गया। इससे कबल बहस में हिस्सा लेते हुए कांग्रेस के रुकने पार्लियामेंट राहुल गांधी ने कहा कि नीट मामले पर तलबा का एहतजाज तशद्दुद या नफरत नहीं था, बल्कि नौजवानों का एक शदीद इजहार था और सभी सियासी पार्टियों को इसका एहतराम करना चाहिए। राज्यसभा ने कौमी एजाज की तौहीन की रोकथाम से मुतालिक तरमीमी बिल 2026 मंजूर कर लिया। यह बिल कौमी एजाज की तौहीन की रोकथाम से मुतालिक कानून 1971 में मजीद तरमीम करेगा। मुजवजा कानून कौमी तराने, जन गण मन की तरह वंदे मातरम को कानूनी तहफ्फुज फराहम करेगा। इसकी खिलाफवर्जी पर 3 साल तक की सजा या जुर्माना या दोनों हो सकते हैं। इस बिल को मंजूर किए जाने के बाद ऐवान बाला की कार्रवाई कल तक के लिए मुलतवी कर दी गई। अपोजिशन लीडर और कांग्रेस रुकने पार्लियामेंट राहुल गांधी की जानिब से मरकजी वजीर दाखिला पर आज लोकसभा में किए गए तबसरे पर एसपी सिंह बघेल, रामदास आठोले और हर्ष मल्होत्रा समेत कई मरकजी वजीरों ने तनकीद की है। पार्लियामेंट के अहाते में आकाशवाणी से खसूसी बातचीत करते हुए उन्होंने कहा कि कांग्रेस लीडर की जानिब से ऐवान में इस्तेमाल की गई जबान पार्लियामानी कार्रवाई के लिहाज से गैर मुनासिब थी। हुकूमत ने कहा है कि मुल्क तकरीबन 6 दहाइयों के तशद्दुद के बाद बाएं बाजू की उस इंतहा पसंदी से आजाद हो गया है जिसे कभी दाखिली सलामती के लिए सबसे बड़ा खतरा तसव्वुर किया जाता था। राज्यसभा में एक सवाल के जवाब में दाखिली उमूर के वजीर ममलिकत नित्यानंद राय ने बताया कि यह हसूलयाबी बाएं बाजू की इंतहा पसंदी से निमटने के लिए कौमी पॉलिसी और एक्शन प्लान के मजबूत नफाज और मरकजी और रियासती हुकूमतों के दरमियान तालमेल पर मबनी कोशिशों की वजह से मुमकिन हो सकी। जनाब राय ने ऐवान को बताया कि फिलहाल कोई भी जिला बाएं बाजू की इंतहा पसंदी से मुतासर करार नहीं दिया गया है। इलेक्ट्रॉनिक्स और इन्फॉर्मेशन टेक्नोलॉजी के वजीर अश्विनी वैष्णव ने कहा है कि भारत के इलेक्ट्रॉनिक्स के शोबे ने हालिया बरसों में हुकूमती इकदामात और सनअती असलाहत की बदौलत काबिल जिक्र तब्दीली का मुशाहिदा किया है। लोकसभा में आज अपने तहरीरी जवाब में जनाब वैष्णव ने कहा कि मुल्क बतदरीज इलेक्ट्रॉनिक सिस्टम डिजाइनिंग और मैन्युफैक्चरिंग के आलमी हब के तौर पर उभर रहा है। جناب ویشنو نے مزید بتایا کہ الیکٹرانکس ڈیولپمنٹ فنڈ ای ڈی ایف حکومت ہند کی ایک ایسی ہی پہل ہے جس کا مقصد الیکٹرانک سسٹم ڈیزائن اور مینوفیکچرنگ میں مارکیٹ سے تحریک پانے والی اختراع کو فروغ دینا ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ اوڈیشا کے زیادہ تر حصے میں لگاتار سیلاب اور ندیوں میں پانی کی کثیر مقدار نے ریاست کو سنگین انسانی بحران میں مبتلا کر دیا ہے۔ اس کے نتیجے میں چار لوگوں کی موت ہو گئی ہے اور ہزاروں افراد بے سہارا ہو گئے ہیں۔ سرکاری ذرائع نے بتایا کہ 304 گرام پنچایتوں کے تقریباً 380,000 افراد متاثر ہوئے ہیں۔ ہمارے نمائندے نے خبر دی ہے کہ انتظامیہ نے تیزی سے بدلتی سیلابی صورتحال اور اتھل پتھل بھرے حالات کے درمیان راحت اور بچاؤ کارروائیاں تیز کر دی ہیں۔ سطح آب میں ہوئے اضافے کی وجہ سے بیترانی ندی کیونجھر، جاجپور اور بھدرک ضلعوں کے اپنے طاس میں قہر برپا کر رہی ہے، جبکہ بھدرک، جاجپور اور بلاسور میں سیلاب کی صورتحال انتہائی خطرناک بنی ہوئی ہے۔ اس دوران بھارتی محکمہ موسمیات نے نواپاڑا، کالہانڈی، نبرنگپور اور کوراپوٹ ضلعوں میں شدید بارش سے متعلق اورنج الرٹ جاری کیا ہے، جس سے سیلابی صورتحال کے مزید بگڑنے کے خدشات بڑھ گئے ہیں۔ چھتیس گڑھ میں گزشتہ دو دنوں سے جاری موسلادھار بارش کی وجہ سے ریاست کے کئی ضلعوں میں روزمرہ کی زندگی متاثر ہے۔ بستر ڈویژن، مہاسمند، گریا بند اور دھمتری سمیت مختلف ضلعوں میں بڑی ندیوں میں طغیانی آ گئی ہے، جس کے نتیجے میں کئی گاؤں سے سڑک رابطہ منقطع ہو گیا ہے۔ کئی سڑکوں پر پانی کے بہنے سے ٹریفک کی آمد و رفت بھی متاثر ہے۔ مرکزی وزیر داخلہ امیت شاہ نے آسام کے وزیر اعلی ڈاکٹر ہیمنت بسوا سرما سے بات کی اور بالائی آسام میں تباہ کن سیلاب کے پس منظر میں جاری راحت سرگرمیوں کا جائزہ لیا۔ سوشل میڈیا پوسٹ میں آسام کے وزیر اعلی نے کہا کہ مرکزی وزیر داخلہ نے زمینی صورتحال سے متعلق معلومات حاصل کی اور یقین دلایا کہ مرکز سیلاب سے متاثرہ علاقوں میں راحت، بحالی اور تعمیر نو کے لیے درکار ہر ضروری مدد کی فراہمی جاری رکھے گا۔ اس دوران اوڈیشا میں سیلاب سے پیدا ہوئے ہنگامی حالات میں شدت آ رہی ہے، کیونکہ ندیوں میں سطح آب میں اضافے کی وجہ سے ہزاروں لوگوں کو نقل مکانی پر مجبور ہونا پڑا اور کئی ضلعوں میں روزمرہ کی زندگی متاثر ہے۔ پاکستان کے زیر قبضہ جموں کشمیر میں پیر کے روز راولکوٹ سے مظفر آباد تک جوائنٹ عوامی ایکشن کمیٹی کی جانب سے منعقدہ ایک مارچ کے دوران پاکستانی سیکیورٹی دستوں کی مظاہرین کے خلاف کارروائی میں ہلاک ہونے والوں کی تعداد بڑھ کر 40 ہو گئی ہے، جبکہ دیگر متعدد زخمی ہیں۔ زیر قبضہ علاقے میں کشیدگی میں اضافے کے درمیان انسانی حقوق اور نگرانی سے متعلق ایک ادارے نے انسانی حقوق کے اقوام متحدہ کے ہائی کمشنر کے دفتر پر زور دیا کہ وہ پرامن مظاہرین کے خلاف بے تحاشا طاقت کے استعمال کے معاملے میں مداخلت کرے۔ اقوام متحدہ کے انسانی حقوق سے متعلق دفتر کے ترجمان جیریمی لارنس نے کہا کہ سول سوسائٹی کی ایک تنظیم کو غیر قانونی قرار دینا اور عوامی اجتماعات پر پابندیاں عائد کرنا اظہار رائے، پرامن اجتماع اور انجمن سازی کے حقوق کی خلاف ورزیوں کے حوالے سے شدید تشویش پیدا کرتا ہے۔ اس دوران پاکستانی عہدیداران نے پاکستان کے زیر قبضہ جموں کشمیر میں 13 نجی اسکولوں کے رجسٹریشن کو یہ کہتے ہوئے منسوخ کر دیا ہے کہ جاری احتجاج میں ان کی انتظامیہ، عملہ اور طلباء مبینہ طور پر ملوث پائے گئے ہیں۔ گلاسگو میں جاری دولت مشترکہ کھیلوں میں بھارتی مکے بازوں اروندھتی چودھری، ساکشی چودھری، سچن سیواچ، انکش پانگھل اور نریندر بیروال اپنے اپنے زمروں میں میچ جیت کر سیمی فائنل میں پہنچ گئے ہیں۔ اس طرح انہوں نے ملک کے لیے تمغے یقینی بنا لیے ہیں۔ آج کا دن بھارت کے مکے بازی دستے کے لیے بہترین رہا، کیونکہ بھارتی مکے بازوں نے اپنے سبھی پانچ مقابلے جیت لیے ہیں۔ ان فتوحات کے ساتھ ہی سیمی فائنل میں پہنچنے کے مکے بازوں کی تعداد 9 ہو گئی ہے۔ وہیں گلاسگو میں جاری دولت مشترکہ کھیلوں میں بھارت کی جانب سے جیتے گئے کل تمغوں کی تعداد 12 ہو گئی ہے، جن میں سونے کے 2، چاندی کے 7 اور کانسے کے 3 تمغے شامل ہیں۔ اور آخر میں خاص خبریں ایک بار پھر۔ لوک سبھا میں پیپر لیک کی روک تھام سے متعلق بل منظور ہو گیا ہے، جس میں سخت جرمانہ عائد کیے جانے اور امتحانات میں غلط طور طریقوں کے استعمال کی روک تھام کے لیے فاسٹ ٹریک عدالتیں قائم کیے جانے کے التزامات ہیں۔ راجیہ سبھا نے وندے ماترم کو قومی ترانے کی طرح قانونی تحفظ فراہم کرنے سے متعلق قانون منظور کر لیا ہے۔ اس نے قومی گیت کی توہین کو جرم قرار دیا ہے۔ اقوام متحدہ کے انسانی حقوق سے متعلق دفتر نے پاکستان کے زیر قبضہ جموں کشمیر میں مظاہرین پر کی گئی کارروائی پر تشویش کا اظہار کیا ہے. اس میں ہلاک ہونے والوں کی تعداد بڑھ کر 40 ہو گئی ہے. اور دولت مشترکہ کھیلوں میں 9 بھارتی مکے بازوں نے سیمی فائنل میں پہنچنے کے ساتھ ہی ملک کے لیے تمغے یقین